0: It's 9 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4.
1: Your music, your request.
2: This is Radio Station. Radio Aman.
0: You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
3: Zamzam Hair Shampoo and Zamzam Hair Oil. Zamzam Hair Oil. د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوي یو قدرتي چمک چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزيږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتيږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دي. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنټیر فرنیچر چارفای نایلون مارٹ مد مقابل گلی گلابی پم ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745.
4: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क
5: बंद होता है कि जमाद हुसन राज सदे जमाद हुसन राज दे इतना फार्मूला ब्यूटी क्रीम ता सुबह सोच कवे छि दे क्रीम के आखिर दस सक कमाल दे दा आह क्रीम दे छि दश पे क्यों लगे वे सार के उम दा फेस वॉश तरह ता सु मखुइन दे नो वो रजो के दन दन गारंटी तर दवेम छि ता सब दे दे रिजल्ट पतो लगी और ब्या बता सु गोरे मा ता बदवा कवे अगर ता सु दा फार्मूला क्रीम फख नशी नो ता सु खपल पेमेंट वापस आ गते छे تیر سرندہ مخنا لرے کئی چھایانیم لرے کئی اور زوانے کی چکم دا پیغلو جنکو راوتی وی آغم بالکل صفا کئی

0: आपका अपना रेडियो, रेडियो में 88.4 नेटवर्क।
1: वेलकम टू रेडियो अमन 88.4।
2: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू। आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजाइत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
1: You are listening to Radio Aman Network.
3: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
4: Zamzam Hair Shampoo and Zamzam Hair Oil. Zamzam Hair Oil. د ویختانو کلاکړي یو پدوا او ویختانو لا ورکوي یو قدرتی چمک چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزيږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتيږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فار دي. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیئر شیمپو اینڈ زمزم هیئر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنٹیئر فرنیچر، چارفائی، نایلون مارٹ، مد مقابل گلی گلابی پم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745. بیماری حق دے او علاج سنت عمل دے، علاج سنت عمل دے.
5: اوس کچھیرے تاسو تا داسے امراض بھی چی تاسو ورنہ ڈیر پریشان ایو او ڈیر گرزی دلی کڑی دلی ہو، ڈیر گرزی دلی کڑی دلی ہو،
4: نو بالکل مایوسکے گئی ماں، مایوسکے گئی ماں. الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلاسہ کولے شی.
5: او د نور معلومات دے پارا پدغ نمبر کال کولے شی
4: 0319-55-23-404.
1: Welcome to Radio Aman 88.4.

0: Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है
3: बीमारी हक दे अवेला जी सुनत अमल दे। अवेला जी सुनत अमल दे।
4: ओस कचेरे तासु तदा से अमराज भी चितासु वरना डेर परेशान आयो और डेर गर्जिदली कड़िदली यो डेर गर्जिदली कड़िदली यो
3: नो बिल्कुल मायूसके गई माँ मायूसके गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और द हकीम मौलाना नुरुल हुदा सेवना पल इलाज तरला सकवले शे
4: और दोनों मालूमात दे पारा पदग नंबर काल कवले शे
3: 0319 55 23 404
0: Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
5: It's 5 o'clock.
6: It's 5 o'clock.
5: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
0: Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
3: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. Aya staso p vikhtano ki khushkida vikhtan mo ghurzigi vikhtan mo wadan kavi ya mo vikhtan matigi Zamzam hair shampoo and Zamzam hair oil hum staso da faradi. کم چه ستاسو ده ویختو خوشکی خارخ پا مکمل توگه ختم بی نو بلکل جی هم اوز زان لانتخابو کی زمزم هیر شیمپو اند زمزم هیر آیل چه هایست مو یو فدوشی نو ده ملاوی دو پتا یاد ساتی فرانتیر فرنیچر چارفای نایلون مارد مد مقابل گلی گلاوی پم تانگ سیٹی رابطه نمبر 0343-912-1745
0: 88.4

0: 8:10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: आपका अपना रेडियो, रेडियो में 88.4 नेटवर्क.
3: बीमारी हक दे अविलाजी सुनत अमल दे. अविलाजी सुनत अमल दे.
4: ओस कचेरे तासु तदा से अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जितली कड़ी दली यो. ढेर गर्जितली कड़ी दली यो.
3: नो बिल्कुल मायूसके गई माँ. मायूसके गई माँ. अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रौड़े और द हकीम मौलाना नूरुल हुदा साहब ना पल इलाज तरला सकवले शे. तरला सकवले शे.
4: और दोनों मालूमात दे पारा और दग नंबर कॉल कवले शे
3: 0319 55 23 404. Zamzam here shampoo and Zamzam here oil. Zamzam here oil. The Vikhtano Kulakri Yopadwa or Vikhtano Lawar Kavi Yopudrati Chamak. Chamak. آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دي. کوم چې ستاسو د ویښتو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چهایست مو یو فدوشی نو د ملاوی دو پتا یاد ساتی فرانتیر فرنیچر چارفای نایلون مار مد مقابل گلی گلاوی پم ٹانگ سیٹی رابطہ نمبر 0343 912 1745.
0: ایٹی ایٹ پوائنٹ فور ٹانگ.